0: الله تدخل كده تونسون سو كي دير يبنا دي بري زوجو متى تات بروسون سو كان ده بنا سرس متى فيس با بس مس متى دو كان ما تام يصير بدي لك بيك بليك كي كذا بود بود تريك تخشى كيا تس كانس كان جي تخشى سون سون مت دو تام ما صير بعد جاك ميسوم تدخل لجاك سنا كوران تيك تاجين سما كان دو عن متى شو جوزش ميجين سو غازش موس لك بيك بري لك با تات بنا متى روسون سو كان دو عن متى فيس با بس مس يان متى دي جانا ماشين بوجا متى كل تام تام ولا سو تات fila doang ata chugo ati urdelux pekas dokar tang ganchin jere sar sang ata fes pa base molsang bakshi sar chana ndaksan si waks pa ata thot ki fes sang achinomi ya ati bumu bu chekel tong na ga to khoni zerin durket pa jash mo jere sar chana dekana kulya ga suchi ga khopang yure mot na ga to doa delivery song sar ya pna khuntes pera ta ndo de ki ga ta ndo anesthesia suba tang sena ta ndi jash mo yong sen jere chana dis pera ga suk pek sahi
1: mane gyala sawal jik tia zats nga ngari opd vina e chalak po mash mangpo chhor duk madam lena ki ka ladies un azuk son tot cesarean the surgery uno kanon nga ta tot pashas te thun bhian te operation bo chu afa anesthesia tans te gyamne khone mol duk ma mangpo patient une ki nga te gyamne injection tans te gyamne nga shket pa zumo yon che shuru son madam nga ta e chalak pika chang ewe tontak jigman in miruk ngata pura jixten gang pena research ano medical science na dangdiri etus pina evidence based medicine ano pura jixten gang pena research ano te research po books ina publish ano madam lena te books ina ngata e waste score la chang zer te miruk ki e khap mane te mane mane mit ni miton se khap yon chen mane chun khap jion chen te ve jaste ke pa zumo ya no che shik chang mano te ngata myth zer chen english ina ये वो एक गलत फहमी है जो हमारे माशरे में है जिसके लिए शिकपा जुमो योंचे स्पेते वे रीजंस मा मंगपो योंचे मैडम लेना प्रेगनेंसी में आपका वजन बढ़ जाता है माता चित पो खैर इच्छा तेरे किलो चूजिक जक्सन होगा तंग रहा है प्रेग्नेंट लेडीज का 9 महीने में इतना वजन बढ़ जाता है तो चिकित्सित वो जक्सा चिकना शिकत पे का तो चिक लोड आउट होते हैं तेने हार्मोनल चेंजेस आए होते हैं फिजियोलॉजिकल चेंजेस रहते हैं का वजह से आता है जुक्स पो ना चेंजेस मंग पो योंस रुस्पा कमजोर सोंग एक्टिविटी मंग पो मसोंग आता है प्रेग्नेंट लेडीज उनमा मंग पो डूला मेरुक ले वर्जिश चुआ मेरो सोंग पसंद ना ते चला खर्ची हुआ ना ते न्यूट्रिशन मांगे आला मां सोंग पसंद ना फैक्टर मां मांग पोयों दुक कावे जस्ते शकेत पास जुमो याद बट एनेस्थीजिया एस सच ते वे जस्ते शकेत पास चंग नुकसान मत किया यू उंगता रहे वहम जिक चोशी या गलत फहमी जिक चोशी इन तिक दुक का मैसेज पे उंगता है माइशरे ना तांचेस पो मां खाक चने नोमेट
0: बख्शे सर ایس مان پس به واسه مول سانگی دی انستیزی دی سو باغا سو چگا تنگ متنا دوست گتی شکت پالا زش مو یونسه منزری چادر بنا منا ماو می کنا تا گوین دو دی کی انستیزی سو با تنگ سرگیا پون شکت پا زش مو یونسه نیا سغا دی شکت پا زش مو دیانا انستیزی سو با سون سنزری چنا ایس مان پس به واسه مول سان سر دی گنا گتی دکسن اتس فیزیوتراپیس پر اتا نسر گتی کاریل تا نا گتو اتس ngata nga mana thongo mindu pae ki ga su chigis physiotherapy mana doctor is song se bo sere mene ma bachas men ya di physiotherapy chin zere ngati milla thik base ngata ha maga otang chana di physiotherapy is kor la yaris ngati khortans gen khanu la face pa base mulna
1: o jungira mane important question jik tia zats i chalak po nga ngi samara ki i mane important enok ngira ngata patient care nang healing ena nga i thong madam ngati सोसाइटी ना ngara ilo sum sam shingi ka practice shows ngati society na awareness physiotherapy skorla mani nyun duk madam le ngata patient ji azir na ngira physiotherapy ji chwa shkyo do so zer na gomata kon la physiotherapy u chi in teo skor teve skor bu koran hama go do jus pa dang dir ye to sena sam shik surgery important in तिन्ना वो बराबर है हिस्से ना फिजियोथेरेपी इम्पोर्टेंट है ना मैडम लेना सम शिक्षण है मेहनत चोसते पेशेंट ला ऑपरेशन चोन ये मेरा एग्जांपल जिकता है ना ता पुक्स मोस पहुँचे से ऑपरेशन जोन से का ना ना ता ज़ूमो युत कने पुक्स मोस जिया का अमाजिक अमाबाजिक डूल गया ना मेट को ज़ूमो मशन टे और ना ता ते वो शख्स ते ना ता पुक्स मो डैमेज पो जत कने अजुक पो सिक्स पो फिंग से ते वो ना ता रिप्लेस चोसते ना ता सोमा अजुक सिक्स पो स्पोर स्पोर्स तिल तिंग ने फिजियोथेरेपी चोचेस पो मा खक्चा ने उन्दो ते सा ची गए ऑपरेशन चो ना चून चोस शेनमो चोस माइनर चोस मेजर सर्जरी चोस फिजियोथेरेपी वो मने खाक चाने नो मैडम ये जूस निरा 50% वो अगर सर्जरी रोल